0: जबरदस्त यार, जबरदस्त, तमाम बेहतरीन। अवां जी वडी मेहरबानी प्रोग्राम में शा प्रोग्राम की तो लगे रेडियो जी दुनिया की आए वाला अन्या तई आए
1: जी जी आसे रेडियो जी दुनिया तो सार वा पार के हल पे मिसाल आज के पाजी दिसो गाल को लले पे माशाल्लाह आज असा जे लई सब
0: ईद थी वई वासी वा रेडियो सा अटैच रहण लाजमी आ
1: अमीर भाई वा सा गाल पे दा सा नी मना नहीं कही थी
0: मोहब्बतू मोहब्बतू मोहब्बतू थैंक यू प्रोग्राम में शामिल थे जे लई थैंक यू
1: दोस्त बुझन पे अमीर भाई
0: जी केड़ा केड़ा दोस्त न ता जा
1: अजी सोलंकी आए अजी जरवार है कुर्बान अली खास के लिए अली रजा लेजारी आए आए
0: اوکے جی تھینک یو پروگرام میں شامل تھے محبت ہوں محبت ہوں اللہ حافظ اللہ حافظ اچھا اسپیشلی اس عید پر آپ کو میں بتاؤں کہ بہت زیادہ جو ہے وہ خواتین جو ہوتی ہیں وہ بہت زیادہ بیزی ہوتی ہیں مختلف ڈشز جو ہیں وہ پکا رہی ہوتی ہیں اور گھروں میں جی ہاں بالکل جو مہمان بھی آتے رہتے ہیں یا اسپیشلی گھر والے بھی مختلف یہ بناؤ وہ بناؤ تو اس طریقے سے لازمی ہے کہ گھر کے جو گھر کی جو خواتین ہیں چاہے دو ہوں تین ہوں چار ہوں پانچ ہوں یا دس ہوں تو ہر کوئی اپنے کام میں جو ہے وہ مصروف ہوتی ہیں اس عید پر تو ان کے لیے تیاری کا جو سلسلہ ہوتا ہے وہ آئی تھنک میرے خیال میں اسپیشلی رات میں ہی وہ تیار ہوتی ہیں کہیں جانے کے لیے باقی دن میں تو ویسے بھی گرمی بہت زیادہ ہے آج کل تو بہت بہت زیادہ جو ہے وہ گرمی کی وجہ سے کہیں نکلنا بھی بہت جو ہے وہ مشکل اور گوارا نہیں لگتا تو جناب رات میں بہت ٹھنڈی ٹھنڈی ہوائیں یہاں پر ہمارے پاس موجود ہوتی ہیں اب آپ لوگوں کے پاس تو پتہ نہیں ہوائیں آتی ہیں یا نہیں یہاں پر یعنی کہ بدین کا جو علاقہ ہے جو میرپور خاص کا علاقہ ہے جو ٹھٹھا کا علاقہ ہے اور یہاں پر جو حیدرآباد کا علاقہ ہے تو یہاں پر جو ٹھنڈی ہوائیں لگتی ہیں جی ہاں بالکل جو سمندری ہوائیں لگتی ہیں رات میں تو رات بہت سکون والی گزرتی ہے تو آپ کے پاس سے پتا نہیں کیونکہ جو اپر سندھ ہے وہاں پر کہتے ہیں کہ یار یہ جو ہوائیں ہیں وہ نہیں آتی ہیں سمندری ہوائیں وہاں پر جو ہے وہ بالکل ہی کم آتی ہیں اگر آتی ہیں تو وہ کم آتی ہیں اینی ویز جناب کمرشل بریک کا ٹائم ہو چکا ہے میں چلوں گا کمرشل بریک کی جانب اور کمرشل بریک کے بعد ایک بہت ہی اچھا سا سانگ بھی ہے اپنے پروگرام میں شامل رکھیں گے اور جناب چلتا ہوں کمرشل بریک جناب کمرشل بریک کے بعد واپس آتا ہوں 88 نیٹ ورک کو سن رہے ہیں مجھے کہتے ہیں آر جے امیر
2: मोरो के हो तो आवाज भी मोरो की है सुनते रहो जीए एफएम 88
3: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 7:30 ते सिर्फ जीए एफएम 88 नेटवर्क ते
4: ईद मुबारक थई
5: असा ईद उल अज़हा जे पुरमुसरत मौके ते सरदार रेस अयाज खान बुगियो मेंबर डिस्ट्रिक्ट काउंसिल ऐं नौजवान क्यादत रेस सरमन खान बुगियो वडेरो मोहम्मद अकरम बुगियो चेयरमैन यूनियन काउंसिल गचेरो वडेरो निसार अहमद बुगियो वडेरो नूर नबी बुगियो वडेरो बाबल बुगियो वडेरो इमदाद अली बुगियो ऐं सिंध जे अवाम खे दिल जे गहराइन सां ईद जूं लख लख वाधायूं पेश करियूं था पारां वडेरो एजाज खान छताणी डॉक्टर दोस्त मोहम्मद बुगियो एडवोकेट करमला बुगियो साफ़ी एम अशरफ बुगियो ऐं मोहम्मद अंस भटी असां ईद उल अज़हा जे पुरमुसरत मौके ते देश तोड़े परदेस में रहंदड़ मुस्लमान भाइरनि यूनियन काउंसिल पुराणो गचेरे जो आवाम ऐं सिंध जे कुंड कुड़छ में रहंदड़ मुंहिंजे मारूड़नि खे दिल जी गहराइनि सां ईद जूं लख लख वाधायूं पेश करियूं था पारां रेस अमानुल्ला बुगियो रेस अयाज़ ख़ान बुगियो रेस मंसूर बुगियो असां ईद उल अज़हा जे पुरमुसरत मौके ते कानून ऐं घरू खाते जे सूबाई वज़ीर मोहतरम ज़ियाउल सलंजार अॻूणे MPA सरदार हिज़बुल्ला ख़ान बुगियो रेस अयाज़ ख़ान बुगियो रेस सरमंद ख़ान बुगियो यूनियन काउंसिल गचेरो जे चेयरमैन वॾेरे मोहम्मद अकरम ख़ान बुगियो खे ईद मुबारक उन खां अलावा देस तोड़े परदेस में रहंदड़ सभिनी मुस्लमान भाइरनि खे ईद जूं मुबारकूं पेश करियूं था पारां वॾेरो मोहम्मद नवाज़ ख़ान बुगियो ऐं संदसि भाइर ॻोठ माड़ी यूनियन काउंसिल गचेरो असा ईद उल अज़हा जे पुरमुसरत मौके ते जनाब सरदार आसिफ अली जरदारी साहब सदरे पाकिस्तान पीपल्स पार्टी चेयरमैन मोहतरम बिलावल भुट्टो जरदारी साहब मैडम फरियाल टालपुर साहिबा सूबाई सदर निसार अहमद खौड़ो साहब डिवीजनल सदर शहीद बेनजराबाद वजीर कानून पार्लियामानी उमूर होम मिनिस्टर सिंध जयाल हसन लंजार साहब जिलानो शरीफ फिरोज जी अवाम वतन अजीज जी अवाम के दिल जे गहराइन सा ईद जो लख लख वाधायूं पेश करूं था पारा एम पी ए रेस मुमताज अली चांडियो रेस अमजद अली चांडियो साहब असा ईद उल अज़हा जे पुरमुसरत मौके ते घरू खाते जे सूबाई वजीर मोहतरम जयाल हसन लंजार नौजवान क्यादत गरीबन जे हड ॾोखी डिस्ट्रिक्ट काउंसिल जे मेंबर रेस सरमंद खान बुगियो एमएनए रेस ज़ुल्फ़कार अली भेण यूनियन काउंसिल गचेरो पुराणो जे चेयरमैन रेस मोहम्मद अकरम खान बुगियो पाकिस्तान पीपल्स पार्टी जे उहदेदारन वर्करन देश तोड़े परदेस में रहंदड़ सभिनी मुसलमान भाइरन खे ईद जूं लख लख वाधायूं पेश करियूं था पारां वॾेरो मोहम्मद मुबीन बुगियो ऐं माजिद अली मोराई